0: कुछ उनकी सुनें, कुछ अपनी कहें। आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, खदीजा शाह और वसीमा आबिद।
2: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब।
0: आया जुलाई का महीना, बहा चोटी से एड़ी तक पसीना।
2: गर्मी होगी तो पसीना जरूर आएगा वसीमा, किसी मौसम को भी वैसे बुरा नहीं कहना चाहिए।
1: और जुलाई का तो मुझे इंतजार था। सुना है जापान में जुलाई को यानी सातवें महीने की 7 तारीख को एक खास त्योहार मनाया जाता है जिसमें कोई रोमानवी दास्तान उससे वाबस्ता है।
2: अच्छा भाई अच्छा, अब पता चला कि शिराजी साहब तो बड़े रोमानवी हैं।
0: अरे शिराजी साहब, ये त्यौहार है तानाबाता, जो जापानी कैलेंडर के एतबार से हर साल 7 जुलाई या फिर कुछ कुछ जगहों पर अगस्त में मनाया जाता है। अच्छा। इस त्यौहार से कुछ पहले ही आपको जापान भर में तकरीबन हर जगह बांस की आरायशी टहनियां सजी नजर आएंगी।
2: जी, जिन पर कागज की छोटी छोटी पर्चियां आवेजा होंगी। लोग अपनी ख्वाहिशात, दिली मुरादें या तमन्नाएं कागज की इन पर्चियों पर लिखकर इस आरायशी टहनी पर लटका देते हैं।
1: अरे हाँ, कई दफातर और स्टोरों के दाखिली दरवाजों पर मैंने ऐसी आरायशी टहनियाँ देखी हैं जिन पर पर्चियाँ लटक रही थीं।
0: अरे वाह, अब खलील साहब के लिए मैं खदीजा से फरमाइश करूँगी कि आप हमारे सामने के लिए, खलील साहब के लिए तानाबाता त्यौहार से मनसूब रोमान भरी कहानी तो सुनाएं जरा।
2: जरूर सुनाऊंगी, जरूर सुनाऊंगी, और खास तौर पर तो शिराजी साहब के गोश गुजार करने के लिए।
1: जी जी।
2: तो सुनिए ख्वातीन और हजरात, तानाबाता त्यौहार का ताल्लुक जिस रोमान भरी दास्तान से है उसके मरकजी किरदार आसमान के देवता की बेटी शहजादी ओरिहिमे और उसका महबूब हिकोबोशी है। शहजादी कपड़ा बुनने की माहिर थी जबकि हिकोबोशी चरवाहा था। ये दोनों अपनी शादी के बाद एक दूसरे में ऐसे मगन हुए कि अपने अपने पेशों से गफलत बरतने लगे। इस बात पर नाराज होकर ओरिहिमे के वालिद ने उन दोनों को जुदा करके उनके दरमियान कहकशां की दूरियां हायल कर दी। लेकिन फिर बाद अज़ां उन्हें साल में सिर्फ एक बार मुलाकात की इजाज़त मिली। अब साल के 7वें महीने का 7वां दिन उनकी मुलाकात का दिन है।
0: अरे वाह खदीजा, शुक्रिया। वैसे मैंने सुना है कि वीवर यानी बुनाई करने वाला सितारा और कोहड यानी चरवाहा सितारा 7 जुलाई को आसानी से आसमान पर कहकशां के आर पार देखे जा सकते हैं।
2: जी, ये दो सितारे एक मर्द और औरत की नुमाइंदगी करते हैं जिनके दरमियान कहकशां की दूरियां हायल हैं।
1: भाई जो भी हो, ये दास्तान आखिरकार मोहब्बत की कहानी बनकर सदियों से जिंदा है।
2: जी बिल्कुल, और अब जुलाई का महीना आते ही अक्सर दफातर, स्कूल, शॉपिंग मॉल्स वगैरह पर बांस की टहनियां रख दी जाती हैं और लोग पर्चियों पर अपनी तमन्नाएं लिखकर लटकाते हैं।
0: इन पर्चियों को जापानी जुबान में कहते हैं तंजाकू। और बाकी आप सुनाइए।
1: अच्छा खदीजा साहिबा, एक बात बताइए, चले सामीन से पूछ लेते हैं कि उन्हें पर्ची लटकाने का मौका मिले तो वो क्या लिखेंगे।
0: हाँ हाँ, वैसे एक बहुत पुरानी बात याद आ गई। हमारे एक सामे थे कमालिया पाकिस्तान से, जफरुल्लाह ज़िया। उनको पता चला तानाबाता त्यौहार का, तो उन्होंने बड़ी दिलचस्प ख्वाहिश लिख के भेजी थी। आज जफरुल्लाह ज़िया साहब या उनके कोई दोस्त हमारा प्रोग्राम सुन रहे हों तो हम उन सब से दरख्वास्त करेंगे कि हम आप सब के पैगाम के मुंतज़िर हैं।
1: वसीमा साहिबा, आप लोग तो सितारों का जिक्र करती जा रही हैं, मैं तो उस वक्त से शहजादी के वालिद के बारे में सोच रहा हूँ।
2: रोमानवी पंदे जो हुए भाई, उसको तो आप जालिम समाज कहेंगे तो जालिम समाज की बात कर रहे हैं आप।
0: अच्छा खदीजा, जालिम समाज से एक बड़ा दिलचस्प किस्सा याद आ गया जिससे आपको पता चलेगा कि हर समाज में ऐसा किरदार होता है।
2: वसीमा, फिर वो किस्सा मुझे जरूर सुनाओ, बल्कि सबको सुनाओ।
0: असल में एक लड़का किसी लड़की को पसंद करता था। लड़के के घर वालों को पता चला, उन्होंने बड़ा समझाया, बाज आ जाओ, ना करो, ना माना। लड़की के घर वालों को कहीं से पता चल गया, उन्होंने लड़के को पकड़ कर खूब पिटाई की, समझ ले सर्फ से धुलाई कर डाली। और इसके बाद घर वालों को पैगाम भेजा कि अपना लाडला उठा कर ले जाओ। कई दिनों बाद जब बरखुद्दार के जख्म जरा मुंदमिल हुए तो बड़ी बहन ने कहा, हमने मना भी किया था, तब क्यों ना माने, अब अच्छे रहे हो। लड़के ने बड़ा तारीखी जवाब दिया, कहता है, आपने आज तक इतनी अच्छी तरह कहा समझाया था जैसे उन्होंने समझा दिया।
1: ہائے بیچارے کو مارا کیوں, ان کے درمیان بھی ایک آدھ کہکشاں ڈال دے.
2: کیا خوب قصہ سنا اور کیا خوب بات کی شرازی صاحب نے.
1: اب کچھ موسیقی کا اہتمام کرتے ہیں, تو آج سامعین کو کون سا گیت سنوائیں گے ہم؟
0: جناب گیت ہے خوشی زورا نو شیتا نو ڈسٹینس, یعنی تاروں بھرے آسمان تلے دوریاں. اسے پیش کرنے والے تین رکنی بینڈ کا نام ہے الفی. اس کے تینوں اراکین ہیں ماسارو ساکورائی, کونوسوکے ساکازاکی اور توشیکو تاکامی زاوا.
2: جاپان کی مشہور میجی گکوین یونیورسٹی کے کیمپس پر قائم ہونے والے اس بینڈ کے پہلے چار ارکان تھے. 1975 میں ایک رکن گروپ کو چھوڑ گیا تو یہ تین رکنی بینڈ رہ گیا. انہوں نے 1974 میں اپنا سنگل ڈیبیو کیا تھا.
1: 1983 میں اس گروپ کا سنگل میری این زبردست ہٹ ہوا. وہ آج تک جاپانی موسیقی کی دنیا کے نمایاں بینڈز میں سے ایک ہے
2: اور اب بھی کنسرٹ ٹورز اور تقریبات میں یہ لوگ سرگرم ہیں. 1998 میں ان کی نیو یارک اور پھر 1999 میں برلن میں بیرون ملک پرفارمنس کامیاب رہیں. 1986 میں خلیج ٹوکیو میں منعقد موسم گرما کے آؤٹ ڈور ایونٹ میں وہ پہلے جاپانی فنکار بنے جنہوں نے ایک ہی رات میں 1,00,000 افراد کو اپنی طرف متوجہ کیا.
0: 24 دسمبر 2018 کو انہیں گنیز ورلڈ ریکارڈ نے کانسائی ٹی وی کے اوساکا انٹرنیشنل ویمنز میراتھن کے لیے 1987 سے 2018 تک سب سے زیادہ 31 تھیم سانگز فراہم کرنے والا تسلیم کر لیا, جو بین الاقوامی کھیلوں کے اس ایونٹ کی ٹی وی براڈ کاسٹ کے لیے کسی سنگل آرٹسٹ کی طرف سے سب سے زیادہ تھیم سانگز کا ریکارڈ ہے.
1: اور 2017 میں انہوں نے 69ویں جاپان ریکارڈ ایوارڈز میں کانلیکیز نامی پلاننگ ایوارڈ جیتا.
2: مالی سال 2025 میں انہیں ایجنسی فار کلچرل افیئرز کے کمشنر کی جانب سے خصوصی تعریفی سند دی گئی ہیں. یہ اعزاز جاپانی موسیقی کے ثقافت کے فروغ اور ترقی میں ان کی طویل مدتی موسیقی کی سرگرمیوں اور زبردست اثر و رسوخ کے ذریعے نمایاں کردار کی ادائیگی کے لیے دیا گیا. تاریخ میں پہلی بار کسی راک بینڈ کو یہ ایوارڈ ملا ہے.
0: اور ایک اور بڑی منفرد بات یہ ہے کہ ان سب راک بینڈ میں جتنے بھی رکن ہیں ان کی عمریں 70 سے تجاوز کر چکی ہیں, لیکن ابھی بھی موسیقی کی دنیا میں, جاپانی موسیقی کی دنیا میں وہ صفے اول پر ہیں. اور آج سامعین ہم آپ کو جو گیت سنوا رہے ہیں ہوشی زورا نو شیتا نو ڈسٹینس, یہ الفی کے سب سے مشہور گانوں میں سے ایک ہے اور 500 میل کی دوری پر رہنے والے پیار کرنے والوں کے بارے میں ہے, جو تانا باتا کی کہانی کے کرداروں اور ہی میں اور ہیکوبوشی کی یاد دلا دیتا ہے.
1: تاہم برن ریڈ جیسے بولوں کی وجہ سے یہ اکثر ایک طرح کے مسرت بھرے نغمے کے طور پر بھی گایا جاتا ہے. اسے منتخب کرنے والے ہمارے عملے کے جاپانی رکن یاسوموتو صاحب کے مطابق انہوں نے سنا ہے کہ یہ گیت ہائی اسکول کے بیس بال میچز کے لیے اسکول کے براس بینڈز بجاتے ہیں.
2: یہ گانا 40 سے زیادہ سال پہلے ریلیز ہوا تھا. یاسوموتو صاحب کہتے ہیں کہ یہ گیت پیغام دیتا ہے کہ چاہے ہم ستاروں کی طرح دور ہی ہوں, ہمیں ایک دوسرے سے ہمیشہ رابطہ رکھنا چاہیے.
0: اس کے بولوں میں پیام ہے کہ چاہے 500 میل دور ہوں, رات ہوگی تو ہمارے دل ایک بار پھر ایک دوسرے کے لیے تڑپیں گے. تو آئیے سنتے ہیں.